معذرت چاہتا ہوں کہ پہلی مجلس میں ہی تاخیر ہو گئی اور بھرل کیونکہ پھر مجلس ہے تو مشکل ہے کہ کوشش کروں گا کہ دونوں جو ہے وہ انصاف تو نہیں کر سکتے، بہرحال جتنا حق ہو سکا ادا کریں گے۔ مجالس کا سلسلہ آپ کے یہاں بھی جاری ہے اور آپ سن بھی رہے ہیں، چند دن بہرحال آپ کے درمیان میں جو توفیق ہوئی ہے، زندگی ظاہر ہے بکھری ہوئی ہے اور اس بکھری ہوئی زندگی کو سمیٹنا ہے، کیونکہ موت برحق ہے اور آج نہیں تو کل ہم سب نے اس دنیا سے کچھ کرنا ہی ہے، تو بہتر ہے کہ انسان حق پہ مرے، بلکہ اس سے زیادہ اور انسان کی زندگی کی ضرورت ہونی نہیں چاہیے۔ کچھ بھی کرتا ہو، کہیں پہ بھی رہتا ہو، کوئی بھی کام کرتا ہو، کسی بھی ایج کے فیکٹر میں ہو، لیکن اگر موت حق پہ نہ آئے تو سب بیکار ہو جائے گا۔ ظاہری زندگی میں انسان محنت کرتا رہے، کوشش کرتا رہے، بڑے مقام پہ پہنچ جائے، لیکن اگر انسان مرنے سے پہلے سکوت اختیار کر جائے تو یہ بہت بڑا خطرہ ہے، اور تاریخ بھری پڑی ہے ایسے لوگوں سے۔ قرآن بھی ایسے لوگوں کو بیان کر کر ہمارے لیے عبرت دکھاتا ہے۔ صدر اسلام میں ایسے ایسے لوگ کہ جو رسول خدا کے ساتھ ہیں اور امام کے بھی ساتھ ہیں، لیکن مرتے وقت کہاں تھے، یہ تاریخ ہمیں بتاتی ہے۔ ہم بھی آج جیسی زندگی گزار رہے ہیں، ہمیں نہیں پتہ، قطرہ قطرہ انسان اپنے ہدف سے تھوڑا سا ہٹتا ہے اور پھر جب اختتام ہوتی ہے تو کہیں اور کھڑا ہوتا ہے۔ اسی سلسلے میں بہرحال بہت سارے موضوع ہیں جو ہمیں اس طرف جوڑ سکتے ہیں۔ تھوڑا سا کہ بہرحال یہ ہماری زندگی میں ایک جو مشکل ہے ہر شخص کی، زیادہ تر کہ جو یہ کہتا ہے کہ بہرحال ہماری دعائیں قبول نہیں ہوتی، اور ہم تو بہت دعائیں کرتے ہیں، مولانا صاحب 40 دفعہ عمل کر دیا، یہاں چلے گئے، وہاں چلے گئے، تو بہت سارے گناہ ایسے ہیں کہ جو چیزوں کو تبدیل کر دیتے ہیں۔ ہم دعائے گمیل میں پڑھتے بھی ہیں، اللہم اغفر لی ذنوب اللتی تحت پہلے سب، پروردگار میرے ان گناہوں کو معاف کر دے جو میری آبرو اور عزت کو ختم کر دیتے ہیں، پروردگار میرے ان گناہوں کو معاف کر دے جو تغیر النام، یعنی جو نعمت تو نے دی ہے اسے کیا کرتے ہیں، اسے تبدیل کر دیتے ہیں۔ ہمیں محسوس نہیں ہوتا ہماری زندگی میں یہ چھوٹی چھوٹی چیزیں انسان کی زندگی کی سب سے بڑی رکاوٹ بن جاتی ہیں۔ ایسے گناہ جو انسان کی عزت آبرو ختم کر، ایسے گناہ خدا نے نعمتیں دی ہیں، اسراف ایک ایسا گناہ ہے کہ جو نعمتوں کو تبدیل کر دیتا ہے۔ اب اسراف صرف وہ نہیں ہے کہ جس کے پاس بہت پیسہ ہے تو وہ اسراف کرے گا، ہر شخص کے پاس ایک دولت ہے، ایک سرمایہ ہے۔ سرمایہ تین طرح کا ہے جو اللہ نے اپنے انسان کو دیا ہے، ہماری مخلوق جو ہے اس کو تین سرمایہ، ایک سرمایہ جسم ہے، سب کو دیا ہے اللہ نے، انسان اپنے جسم کا خیال بھی رکھتا ہے، یہ اس کا سرمایہ ہے، جس کا جسم اچھا ہوتا ہے بیماریوں سے بھی وہ مقابلہ کرتا ہے، بہرحال زندگی میں کہیں پر اسے طاقت آزمانی پڑتی ہے، یہ اس کا سرمایہ ہے، انسان کا بدن اس کا سرمایہ ہے۔ دوسرا سرمایہ اس کے وہ شہوات ہیں، قوہ غصبیہ، قوہ شہویہ، جو اس کو دیا ہے۔ اس سرمایہ کو اگر وہ صحیح استعمال نہ کرے تو وہ جانور بن جاتا ہے، یعنی شہوت جانور کے اندر بھی انسان کے اندر بھی ہے، اگر اسے ماڈریٹ نہ کیا جائے، اسے کنٹرول نہ کیا جائے، انسان کو جانور بنا دیتا ہے۔ غضب بھی اصل میں قوہ ہے، ایک طاقت ہے، لیکن کہاں استعمال کرنی ہے، کہاں استعمال نہیں کرنی، اسے کون بتائے گا؟ اسے پروردگار ہی بتائے گا، کیونکہ ٹوٹلی اگر آپ اپنے کہیں کہ میں غصے کو مار دوں تو پھر ظلم کے مقابلے میں آپ کیسے کھڑے ہوں گے؟ غصہ اگر آپ کو ظلم کے مقابلے میں کرنا تو کیا کریں گے وہاں پہ؟ خوب ظاہر ہے آپ حضرت عیسیٰ علیہ الصلوۃ والسلام کو جب ہم کہتے ہیں کہ جی اگر کوئی تعلیمات ان کی ایسی ہیں کہ اگر کوئی دائیں طرف آپ کو تھپڑ مار دے تو اپنا بایاں بھی گڑ دو، جبکہ ہم لوگوں کے یہاں کیا ہے، مولا فرماتے ہیں کہ پتھر جہاں سے آئے اسے وہیں لوٹا دیا کرو۔ تو غضب ہوگا تب آپ ڈیفینڈ کریں گے، تو اگر اس کو کنٹرول نہیں کیا، جانور ہے انسان۔ آپ دیکھیں میں اپنی زندگی میں آپ کو تو کچھ سروار نہیں کہہ سکتا، نہ کسی کو کہہ سکتا ہے آدمی،
मैं आम हादी हालत में मिसाल के तौर पर बहुत अच्छा हूँ, लेकिन जहाँ कोई चीज़ मेरे फैसलों के मुताबिक ना हो, घर में, कहीं रोड पे, कहीं सड़क, कोई भी जगह हो सकती जहाँ जहाँ मेरा कंट्रोल हो, वहाँ अचानक से कोई चीज़ मेरे गज़ब को छेड़ दे तो मैं जानवर बन जाता हूँ, मैं एकदम बाहर आ जाऊँगा, दूसरा जो अंदर बैठा हुआ है तो इंसान ताज्जुब करता है, अपने आप से ताज्जुब करता है। तो ये रोज़मर्रा हमारी ज़िंदगी में हो रहा है, हम इसको समझते नहीं हैं। तो ये दूसरा सरमाया है जिसे खुदा ने इंसान को दिया है, इस पर खैर बहुत गुफ्तगू है, अक्सर जितना वक्त मिला करेंगे। तीसरा सरमाया इंसान के पास मानवी है, बातिन है, ये उसका सबसे कीमती सरमाया। अगर वो इस सरमाए को सही तरह लेके जाएगा तो वो कामयाब हो जाएगा। बदन ज़ईफ हो जाए, गिर जाए, बीमार हो जाए, इंसान एक ऐसे एज में आ जाए जहाँ उसके ये कुएँ जो अंदर के हैं इनको इस्तेमाल ना कर पाए, लेकिन अगर बातिन उसका सही है तो उसका खात्मा खैर में हो सकता है। हम अपने ज़ाहरी बदन को अच्छा खाना खिलाएं, खुराक दें, अच्छे लिबास पहने, अच्छे कपड़े पहने, वो ज़रूर है, साफ़ सुथरे रहें आप, ज़रूरी है, लेकिन आज दुनिया इसी ज़ाहिर को बनाने में सारा खर्चा कर रही है, और इसी ज़ाहिर के लिए आप देखें पूरा कॉर्पोरेट सिस्टम, पूरी कंपनियां, हर चीज़ क्या है, सोशल मीडिया का दौर है, जवान आप सब बैठे हुए हैं, खूब इंसान ब्रांडिंग के अंदर चला गया, कपड़े ऐसे हों, शर्ट ऐसी हो, घड़ी ऐसी हो, जूते ऐसे हों, खूब ये जहन को जो बनाया जा रहा है ये बातिन थोड़ी बनाया जा रहा है, तो ज़ाहिर है, यानी उसका ज़ाहरी चीज़ को इतना खूबसूरत कर दिया जाए कि वो अपने बातिन से गाफिल हो जाए, और आज दुनिया यही कर रही है, दुनिया उसके इस ज़ाहिर को छीनने की पूरी कोशिश में है कि इसको इतना मटेरियलिस्टिक कर दो कि ये अपने बातिन की तरफ तवज्जो ही ना दे। ठीक है, आज हमारी ज़िंदगी में दौड़ किस चीज़ की है? ज़ाहिर की है, मतलब अगर ये आज एक एक चीज़ मटेरियलिस्टिक मेरे पास है तो कल दूसरी होनी चाहिए, परसों। कॉर्पोरेट भी उतनी कोशिश कर रहा है, अभी एक साल या छः महीने गुजरते नहीं नया फ़ोन आ जाता है, अब इंसान को टेंशन होती है, इतनी मुश्किल से तो इसको ख़रीदा था, अब अगला कहाँ से ख़रीदूँ, और हैं भी ऐसे कैमरे ऊपर नीचे कर देते हैं, तस्वीर खींचते वक्त भी सामने वाला देख लेते हैं ये तो पुराना वाला है, नया वाला नहीं है। कॉम्प्लेक्स, इंसान को माध्यम में कॉम्प्लेक्स डाल दिया है, घड़ी आदमी पहना हुआ स्मार्ट वॉच करें नहीं तो पुराना वाला जनरेशन, नया वाला नहीं है, कॉम्प्लेक्स, जूता, इस कॉम्प्लेक्स में माध्यम में फंसा दिया है खासतौर पर नई नस्ल को, इतनी कॉम्प्लेक्स में है कि मैं खुद हैरान होता हूँ बाज़ अवक़ात, लोग हमारी भी तस्वीर खींचते हैं जब, तो मैंने देखा वो फिल्टर के साथ खींच रहा होता है, इतना क्या कॉम्प्लेक्स है भाई, जो हकीकत है वही देखो, जो हकीकत है उसको देखने से क्यों भाग रहे हो, क्यों शर्मा रहे हो हकीकत से, और ये फिर जाहिर है, बातिन तो खुदा ने पर्दा डाला हुआ है। अगर बातिन आपके कैमरे पे आ जाए आप अपने कैमरे का स्क्रीन खुद तोड़ देंगे, ऐसी अज़ाने बात रहा हूं, जब जाहिर पे हम भाग रहे हैं तो असल जो है वो अगर दिखा दिया तो क्या होगा, असल सरमाया यही है, हमें इस पे लगा दिया ये गोरा चिट्टा हो जाए किसी तरीके से, क्या होगा, कहाँ जाएंगे, किसको दिखाएंगे आप, धोखा, फरेब, बच्चों के जहन कौन बना रहा है आज, अब ये मीडिया बना रहा है उसके अंदर, इसको देखें, अल्लाह ने जो अपने हादी भेजे थे वो बातिन के सरमाए को ऊपर लेके जाने के लिए थे, अल्लाह के हादी इसलिए थोड़ी थे, अल्लाह के हादी को मसला नहीं था कि रिस्क ना हो, बरकत ना हो, काम नहीं करो, कारोबार नहीं करो, सब करो, लेकिन असल बातिन था और बातिन है, दुनिया जो उसके मुकाबले में आई वो क्या है, वो फिरौनियत, अहराम मिस्र, बड़ी बड़ी बिल्डिंगें, सब कुछ, जब फिरौन को कहा कि भाई ये मूसा रब किधर है, कहा बहुत ऊपर है अर्श पे, तो इसने उसमें कहा था कि एक बड़ी सी इमारत बनाओ, तो आपको पता है अहराम मिस्र अभी आज तक सोचते हैं कैसे बन गए,
وہ انسان اس زمانے میں تھے کہ پتھر اتنے اوپر لے جاتے ہیں.

उन्होंने बड़ी कोशिश की, एक बड़ी ऊंची बिल्डिंग बनाई और थक गए। उन्होंने कहा इतनी ऊपर जा रहे हैं, नीचे कैसे आएंगे? हाइबरनेट लिफ्ट तो होती नहीं थी उस जमाने में, एक बटन दबाया नीचे आ गए। वो ऊपर ऊपर जाएंगे, नीचे उतरेंगे कैसे? तो छोड़ दिया। लेकिन ये बहुत ऊपर तक गए, खूब ये मूसा के रब को ढूंढ रहे थे। रब भी कहीं होता थोड़ी है, रब तो हर जगह है। खुदा किसी जगह पे कैद थोड़ी है। वो खुदाई क्या जो मकान में आ जाए? खुदा खालिक मकान है, खुदा खालिक समान है। बच्चों के जहनों में सवाल आता है, अल्लाह कब पैदा हुआ, अल्लाह कब बना, अल्लाह कहाँ रहता है? खूब अच्छी बात है, बच्चों को डांटना नहीं, सवाल तो भरा सवाल है, लेकिन उनके जवाब सही देने चाहिए, क्योंकि बच्चे का अकीदा ख़राब हो जाता है। बच्चा इसी अकीदे पे फिर आगे बढ़ता है, फिर उसकी मुश्किल है। और जाने में तो इस सरमाए को, ये जो सरमाया हमारे वजूद में परवरदिगार ने हमें दिया है, इसका सालिम जाना कमाल है। अगर ये जाते वक्त गड़बड़ा गया, बस इसी की मुश्किल है सारी। मरते वक्त कोई ये नहीं पूछेगा, ना कोई पूछता है कि भाई जब ये मरा था तो ये कपड़े कौन से पहना हुआ था, कोई नहीं पूछता। लोग तो ऐसे हैं कि बड़े बड़े शख्स की पहचान भूल जाते हैं, कोई भी नहीं पूछता ये सदर था, ये प्रेसिडेंट था, ये जो है वो कोई बड़ी पोस्ट पे था। कुछ डिपार्टमेंटों के तो उनका नाम लेने से भी डरता है कि वो जाते हुए बाहर में ले जाएं। तो कोई इंसान इन्हीं के नाम ले सकते हैं जो कुछ नहीं कहते। इजारे मतलब खूब ये पोजीशन थी, वो पोजीशन, लेकिन जब मरता है लोग क्या कहते हैं? मुर्दा है, मैयत है, जितने अलकाब थे खत्म। इसका मतलब क्या है कि ये सब मादा था और तुम पूरी जिंदगी इस मादे पे लगाते रहे, खत्म हो गई, नो आइडेंटिटी, मुर्दा है। हाथ लगाओगे गुस्ल वाजिब, यानी यहां शनाख्त छीनी खुदा ने, नजिस हो जाता है इंसान जब तक गुस्ल ना दिया जाए। ये हकीकत इस मादे की, उस पर हम चौड़े होके घूम रहे, खत्म ही नहीं होकर तेरी जिंदगी हमारी। हिसाब किसका होगा? हिसाब खुदा ये थोड़ी पूछेगा कि मरते वक्त कपड़े कौन से पहने थे, गाड़ी कौन सी थी, ना। कल्ब कैसा है? मौला मुत्तकियान मना जाते अमीरुल मोमिनीन मस्जिद कूफा में जो पढ़ी जाती है, और ज़रूरी नहीं कि आप वहाँ पढ़ें अपनी ज़िंदगी में, बहरहाल कभी भी उस मनाजात को पढ़ें। मौला खुदा की बारगाह में क्या कह रहे हैं? अल्लाहुम्मा इन्नी अस्अलुका यौमा ला यन्फ़ौ परवरदिगार, मैं तेरी बारगाह में सवाल करता हूँ कि जिस दिन कोई चीज़ नफ़ा नहीं देगी सिवाय उसके जो कल्ब सलीम लेकर आएगा। तो यहाँ से एग्ज़िट कल्ब सलीम है। अब ये कल्ब सलीम ही का तो सारा गेम है कि इसको लेके कैसे जाना है, इसको बचाएं कैसे। यहाँ तो सुबह शाम मौत है, सुबह शाम डिस्ट्रक्शन है, और जिस ज़माने में हम जिंदा रह रहे हैं, इस ज़माने की तो हालत यह है कि सुबह ईमान से घर से निकलेगा, वापस बेईमान आएगा। हकीकत है ये। रसूल खुदा हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम, रसूल खुदा ने आखिरी ज़माने के बारे में अपने असाब के कहा कि एक ज़माना आएगा कि अम्र बे मारूफ करना, यानी नेकी की तबलीग करना, नेकी के लिए कहना मुश्किल हो जाएगा, यानी आसान नहीं होगा। तो असाब ने कहा या रसूलल्लाह ऐसा ज़माना आएगा? तो कहा कि मुनकर को रोकना मुश्किल हो जाएगा, यानी नहीं है मुनकर करना मुश्किल हो जाएगा। कहा या रसूलल्लाह यानी ऐसा ज़माना आएगा? कहा मारूफ मुनकर जो है वो मारूफ में बदल जाएगा, यानी बुराई अच्छाई हो जाएगी। या रसूलल्लाह, और आज आपके सामने आप किसी को नसीहत करें, अब घर में आदमी नहीं कर सकता, बाहर तो दूर किया, तो अपने बच्चों को औलाद को अब घर में करके देख लें आप नसीहत। और जो माशरा है उसमें बुराई करने वाला तो बड़े तरीके से बुराई भी करता है और दुनिया को बता भी रहा है।
چوری کر رہا ہے دنیا کے سامنے، جھوٹ بول رہا ہے دنیا کے سامنے، بے حجاب، بے پردگی، بے ہودگی معاشرے میں، یہ تو اچھا ہی ہے. اور اسی معاشرے میں رہ رہے ہیں آپ کے سامنے، اور کتنا انتظار کریں گے آخری زمانے کا. آج جو ٹی وی میڈیا میں ہو رہا ہے، نہ کہ باہر، یہیں پہ، باہر تو چھوڑ دیں، یہاں برائی کرنے والا کھرے عام خوشی سے برائی کر رہا ہے، کلچر کے نام پر، ثقافت کے نام پر ماؤں بہنوں کو جو ہے وہ آپ دیکھیں کس طرح بے حجاب کیا جا رہا ہے، برائی کر رہا ہے، وہ کہہ رہے ہیں میں اچھا کام کروں. یہ زمانہ وہی ہے جس کے لیے اتنی حدیث و روایات ہیں. اس میں قلب کو بچانا بہت مشکل ہے انسان، اور اگر خدا انسان پہ کرم نہ کرے انسان نہیں بچ سکتا. یہاں تین طرح کی چیزیں، وقت بھرل بہت تیزی سے آگے کی طرف، عزان محترم پروردگار قرآن میں مختلف قصوں کو بیان کرتا ہے. تین چیزیں کہ جس کے لیے خود سید و شہدا بھی فرماتے ہیں، انسان یا تو رشد کرتا ہے یعنی اوپر کی طرف جائے گا، آگے کی طرف بڑھے، یا پھر راکد ہے، رکا ہوا ہے، اور تیسرا منہوت ہے یعنی حبوت یعنی نیچے کی طرف گرا ہوا ہے. یہ تین چیزیں ہیں. ہم اپنی زندگی میں دیکھیں ان تین چیزوں سے خالی نہیں ہے. امام حسین علیہ الصلوۃ والسلام، اللہم صلی علی محمد، امام نے بعض خط لکھے لوگوں کو جو امام کے فرامین ہیں، اس میں امام نے کہا کہ میں تمہیں اس راستے کی طرف ہدایت دینا چاہتا ہوں تاکہ تم رشد کرو. جو امام کے ساتھ شامل ہو گیا وہ رشد کر گیا، جس میں سے بہترین مثال حضرت حر کی ہے، یعنی رشد کر گیا یعنی آگے کی طرف نکل گیا. ایک راکد ہے یعنی وہیں کھڑا ہوا ہے، نہ آگے جا رہا ہے. امام نے کئی لوگوں خط لکھے، کئی لوگوں بولا، نہ انہوں نے دشمن کا ساتھ دیا نہ امام کا، لیکن راکد ہونا مقدمہ ہوتا ہے گرنے کے لیے. یعنی انسان جب تباہی کی طرف گرے، کچھ لوگ تھے جو امام کو جانتے تھے، امام کو سمجھتے تھے، مگر امام کے مقابلے میں آ گئے. یہ تین طرح کے کردار ہیں جو کربلا میں، کربلا کے آس پاس موجود ہیں. ہم اپنی زندگی میں دیکھیں، ہم رشد کر رہے ہیں، راکد ہیں، کہ خدا نخواستہ نیچے گر رہے ہیں. قرآن سورہ اعراف میں غالباً آیت نمبر 176 میں پروردگار ایک قصہ بیان کر رہا ہے، حضرت موسیٰ علیہ الصلوۃ والسلام کا رشتہ دار لگتا ہے، بلم باورا، بہت بڑا عالم ہے، ہاتھ اٹھاتا ہے دعا پوری ہو جاتی ہے، ہاتھ اٹھاتا ہے دعا پوری، مگر اپنے زمانے کے ولی کے مقابلے میں آ گیا. کس کے بہرحال کہتے ہیں، اپنی زوجہ کے کہنے پر، دنیا کے کہنے پر، بہرحال آ گیا. قرآن اس کے بارے میں جو الفاظ کو استعمال کر رہا ہے جان محترم، ہمیں اس کو توجہ کی ضرورت ہے. بہرحال میں آپ کے سامنے آیت کا یہ پہلا حصہ پڑھ کر دکھاؤں تاکہ کلام الہی کو ہم سمجھنے کی کوشش کریں. پروردگار کہتا ہے کہ ولو شئنا لرفعناہ بہا، ہم چاہتے تھے کہ ہم اسے اوپر لے جائیں، رفعت دیں، ہم چاہتے تھے اسے اپنی آیتوں کے ذریعے سے اوپر لے جائیں. ولکنہ اخلد الی الارض، مگر وہ زمین پہ چپک گیا خود. قرآن ہے سارے بہت، ہم تو جو باتیں کر رہے ہیں ہوا میں بکھر جاتی ہیں، کلام الہی ہے. خدا کہہ رہا ہے کہ ہم اسے اوپر لے کے جانا چاہتے تھے، مستجاب و دعویٰ تھا، ہاتھ اٹھاتا تھا دعا پوری ہو جاتی تھی. اور یہ ہم لوگ بعضوں کہتے ہیں ہماری دعا کیوں نہیں پوری ہوتی، ہماری دعائیں کیوں ہو جاتی ہیں. عزیزان محترم، کچھ گناہ ایسے ہیں کہ وہ دعاؤں کو آسمان سے نیچے پھینک دیتے ہیں.
تردد